0: جیز مقدیل آبم غزو دما جوتیموس دما چوباس های پیر آبما به کدومون مدرم اسانی که چلیم آجیز منگار چلی زور چیروز کپیموس های توتر منگار گردیموس های آجیز میسون Σκοπή με, αντουρά με Χριστός. Αν έτσι σε βέσκω να βρω Χριστού Βοτζήμα. Αμέν. Πάλα πέει ότι δεν κατώ Βοτζήμος αγιές μου γαύτη τις γενές και σαν σκοπή με. Αγιές σαν, εν η φαμιλία, λέτε μπλέσκω. Αγιές βόσα τσιζόρ, ας εγώρια βέλα ο παρήμος πιτούτη. Αγιές σου, Ne verdo, ci ho traio. Sul somea, lo si mette a ven a non abri Cristosco, lo si mette a ven, in Jesus' name. God bless you.
1: Praise the Lord. We'll have to make a karate to Colleen at 866-740-5673. Toll free number, call now, we'll send you out this free CD. Mark Doctor, number 866-740-5673. Tonsama Kakachanyeg GD, Losimete Avena, Nonabli Christosco. We're at the phone right now, waiting for your call.